एउटा घर सँग हजुर एउटा घर नङ हे माया एउटा घर टेकरमा ए घुमैना घुमै हजुर फुल्डेन घुमै घुमै हे माया एउटा घर टेकरमा न त खानु पाउनु हजुर न त लाउनु पाउनु हे माया धिकर मेरो चेकरमा नकली जल हजुर नकल गर्नु पर्ने हे माया फुलै लाउँछ सिउरेर गरेको जमन हजुर बेमन गर्छौ भने हे माया घाँस खाउन निउरेर सिरिसको हालो हजुर बगैनको सैला हे माया गया बारी जोनुलाई खातिरी जानलाई हजुर मिठाई खानु पर्ने हे माया चालेर चिनीमा नपत्याइदिएकी हजुर हेर्नु सवारी होला हे माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनेमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त हे माया रञ्चनको सिनेमा सहलको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनेमा होइन यार।